0: ممكن تتفكر بطريقة معرفة كيف بناها أسئلة في التجاسك معي ولكن لو كان أحد أعطاك فسكار سمارون سنبود الكاردير كيف الجوز ما دا قلت أب كونغرس تقال كاردير وغن سنة يعني تقلت تشانس ما دا هم دايا
1: शिक्षकों का सम्मान करता है और समाज सेवक में प्रगतिशील होता है। शिक्षक के बीच आकर मेरे अंदर विद्यमान विद्यार्थी और शिक्षक दोनों ही जीवंत हो जाता है।
0: राष्ट्रपति नरेंद्र मोदी ने राष्ट्रीय अध्यापक पुरस्कार प्रदान किए थे। यह पुरस्कार प्रदेश होते कांग्रेस सरकार का छह संगठन का 2023 को गया